0: Let's get stress-free. Tune into FM 92.6 UCP की दुनिया.
1: एक नया अंदाज,
2: एक नई सोच,
1: एक नई पहचान,
2: एक नई लगन.
1: UCP में है हर फैकल्टी की अपनी एक अलग पहचान.
2: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से.
1: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस और तकरार हो आने वाले वक्त की.
2: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP नंबर 1.
1: जब मिलती है लगन,
2: मेहनत,
1: कामयाबी और खुलूस,
2: तो बनती है
1: UCP की दुनिया.
2: आप सुन रहे हैं FM 92.6.
1: सुनते रहिए.
3: अस्सलाम वालेकुम एंड हेलो, आप सुन रहे हैं यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब FM 92.6 UCP की दुनिया. मैं हूं आजम तारिक और मेरे साथ मौजूद हैं मेरे को होस्ट नबील नासिर. खुशामदीद कहते हैं आपको हमारे शो नई दुनिया में, जिसमें हम बात करते हैं टेक्नोलॉजी की और साथ ही साथ कुछ सोशल इश्यूज की बात करते हैं जो कि हमारे मुल्क में और ऑल ओवर द वर्ल्ड ह्यूमंस फेस कर रहे हैं, हम फेस कर रहे हैं. आज का शो थोड़ा सा नॉस्टैल्जिक होने जा रहा है, जिसमें हम थोड़ी सी बात करेंगे कुछ पिछले वक्त की, कुछ गेम्स की, कुछ वीडियोस गेम की जो हम बचपन में खेला करते थे. मगर उससे पहले मैं नबील भाई से पूछना चाहूंगा. नबील भाई कैसे हैं आप?
4: अल्हम्दुलिल्लाह आजम, आप कैसे हैं?
3: अल्हम्दुलिल्लाह बिल्कुल ठीक ठाक. नबील भाई मुझे बताइएगा, बचपन में आपने गेम्स तो खेली होंगी, और खेली हैं तो कौन कौन सी ऐसी गेम्स हैं जो आपने खेली और जो आप शौक से खेलते थे?
4: बिल्कुल आजम, मैंने बहुत सी गेम्स खेली हैं. वो गेम्स जो कैसेट पे लगा करती थी, वो गेम्स जो हमारे बड़े हमें आके कंप्यूटर में इंस्टॉल करके दिया करते थे और घंटों खेली है. उसमें कराटे की होती थी, फाइटिंग की बहुत सी गेम्स होती थी, मिशन होते थे, बहुत से ऐसे नाम हैं जो आपके जहन में भी आ रहे होंगे. और बड़ा ही नॉस्टैल्जिक फील हो रहा है इसको देखकर, बड़ा अच्छा भी महसूस होता है. लेकिन एक चीज मेरे जहन में आती है कि वो दौर कितना अच्छा था, हमें कितनी कदर थी टेक्नोलॉजी की, और हम कितना उसका इंतजार करके और उसकी उसकी कदरों कीमत और एक एफर्ट के बाद हमें वो मौका मिलता था खेलने का. आपका इसके बारे में क्या ख्याल है?
3: बिल्कुल नवील भाई, आपने जो बात की है तो मुझे ऐसा है कि वो सारे पिछले फ्लैश बैक्स और वो घर वालों की डांट और फिर उसमें गेम्स का इंतजार और सब्र और पूरे दिन में से वो एक टाइम मैनेज करना, वो याद आ गया मुझे. मुझे याद है कि जब हमारे पास कंप्यूटर्स नहीं हुआ करते थे और घर में जब लैपटॉप्स और इस तरह की टेक्नोलॉजी का इतना जदीद नहीं थी उस टाइम पे, तो उस वक्त में कुछ गेम्स के बाहर कुछ शॉप्स हुआ करती थी, जहाँ पे मेरा ख्याल है कि आप शायद भी कभी गए हो, मगर वहाँ पे हमारे घर वाले बड़े जाने से हमें रोका करते थे कि आपने वहाँ पे नहीं जाना. वहाँ पे कुछ गेम्स होती थी, वहाँ पे कहते थे कि वहाँ पे कुछ लड़के अच्छे नहीं आते, तो वहाँ पे आपने नहीं जाना. मगर हम फिर भी चोरी चोरी स्किन जाके वहाँ पे गेम्स वगैरह खेला करते होते थे. तो वो सारा टाइम पीरियड मुझे याद आ गया. अच्छा यार, हम जब बात करते हैं गेम्स की, हमने आपने बात की है, ऑब्वियसली बात है हमारे सामने में से भी बहुत से ऐसे लोग होंगे जो कि 90s के होंगे, 2000 के बच्चे होंगे, उन्होंने जाहिरी बात है बहुत सी ऐसी गेम्स खेली होंगी. जहां तक हम बात करते हैं गेम्स की और डिफरेंट इस तरह की चीजों की बात करते हैं, तो मुझे थोड़ा सा अगर हम इसमें थोड़ा सा डीप डाउन जाएं कि यार ये सब चीजें बनती किस तरीके से हैं. गेम्स में असल बेसिक जो हम ग्राफिक्स देखा करते थे, एक लफ्ज होता था ग्राफिक्स का, जो कि आज के दौर में हम सुनते हैं, जो कि बहुत डेवलप होता जा रहा है. उस वक्त हम देखा करते थे कि बहुत ही फैसिनेटिंग से कलर्स आते थे, बहुत ही अपीलिंग से एक डिस्प्ले आता था. मगर आज के दौर में वो सब चीजें डबल ट्रिपल के मेरे ख्याल से बहुत ज्यादा टाइम इंक्रीज हो चुकी हुई है. तो इसके पीछे क्या सारी स्टोरी है, और किस तरीके से एक डिस्प्ले जो कि एक बच्चे को फैसिनेट करता था आज के दौर में भी और उस पुराने दौर में भी, वो क्या चीज है और डिस्प्ले क्या होता है?
4: आजम, आपने थोड़ा सा नॉस्टैल्जिया वाली बातें की हैं, तो मैं थोड़ा सा अपना बताना चाहूंगा और यकीनन जो है हमारे सामीन भी उससे रिलेट करेंगे. उसके बाद मैं आपको ये इस पे आते हैं कि ग्राफिक्स क्या है और ये तमाम चीजें कैसे इवॉल्व हो रही हैं. मुझे याद है कि जब मैं छोटा था तो हम बहन भाई बहुत इंतजार किया करते थे, और हमारी बकायदा बारियां लगा करती थी, और हमें एक एक घंटा मिला करता था जिसमें हमने खेलना होता था, और इस एक घंटे के बाद हमें इजाजत नहीं होती थी कंप्यूटर ऑन करने की, और उसमें हम खूब गेम्स खेलते थे, अपने होमवर्क को कंप्लीट करते थे, और वो तमाम चीजें. तो इससे एक चीज जो मैं सामीन को भी बताना चाहूंगा और आपको भी बताना चाहूंगा कि हमने वो वक्त देखा है जब टेक्नोलॉजी इवॉल्व हो रही थी और हमें टेक्नोलॉजी की बहुत ज्यादा कदर थी, और हम उसका उसकी अहमियत को जानते थे कि कितना हमें इंतजार करना पड़ता था, और फिर थोड़ी देर के लिए हमें थोड़ा सा वक्त मिलता था जिसमें हम खेलते थे, और उसके बाद वो वसाइल जो है वो हमारे तक महदूद हो जाते थे. और आज के दौर में बच्चों के पास जो है वो हर सहूलत है और इंडिविजुअल डिवाइसेज हैं जिसपे वो खेला करते हैं. अगर बात करें जो गेम्स हम खेला करते थे, वो आज भी अगर हम उनके बारे में सोचें तो बहुत फैसिनेटिंग فیسینیٹ کرتی ہیں, وہ مشنز والی گیمز اور وہ فائٹنگ اور وہ ساری چیزیں. لیکن آج کے دور سے اگر اسے کمپیئر کریں تو ان کے گرافکس اور ان کے جو موشنز ہیں وہ تو بہت زیادہ جو ہے وہ بیکورڈ لگتے ہیں اور بہت عجیب بھی لگیں گے. اور یقیناً اگر آج کا کوئی بچہ جو کہ جس نے ابھی ہوش سنبھالا اور وہ گیمز اور ڈیوائسز کو یوز کر رہا ہو تو وہ کہے گا کہ یہ کیا چیزیں ہیں, لیکن جو اہمیت ہمیں ہے ان کی شاید انہیں نہ ہو. اچھا, اس میں بہت سی چیزیں آ جاتی ہیں. ایک تو گرافکس بہت امپروو ہوئے ہیں, ہم نے دیکھا کہ سافٹ ویئر اور ٹیکنالوجی اور اپلیکیشنز آئیں اور اس میں کمپیوٹر سائنسز میں بہت زیادہ ترقیاں ہوئیں, ہارڈ ویئر اور سافٹ ویئر دونوں میں بہت زیادہ ترقیاں ہوئیں. اب تو ہم ایسی گیمز دیکھتے ہیں جس میں پورا شہر بنایا جاتا ہے امیجنری اور ایک فینٹیسی ورلڈ میں جا کر, اور ایک مائنر ڈیٹیل ہوتی ہے اس میں. بہت سی چیزیں ہیں لیکن جو میرے خیال سے ہمارے سے ریلیٹ کرتی ہے اور ہمارے سامعین بھی اس سے ریلیٹ کریں گے وہ گرافکس ہیں. گرافکس میں بہت زیادہ جو ہے وہ ایوالو ہوئے ہیں, اس میں بہت امپروومنٹ آئی ہے. پہلے کہاں ہم کیسٹس پہ گیمز کھیلا کرتے تھے, اس کے بعد ہم نے دیکھا کہ 720p اور 1080p, اور اب کہاں جو ہے وہ 4K تک ہم پہنچ گئے ہیں, وی آر کی ٹیکنالوجی آ گئی, یہ تمام چیزیں. تو کیا آپ کا اس میں اعظم کیا انپٹ ہے؟
3: جی بالکل نبیل بھائی, اب جس طرح کہ آپ بات بتا رہے ہیں کہ کیسٹ کا دور تھا اس ٹائم پہ, اور جس طریقے سے مجھے اچھی طرح یاد ہے کچھ گیمنگ باکس ہوا کرتے تھے جو کہ اب وہ جدید ہوتے ہوتے ہوتے بہت زیادہ آگے چلے گئے ہیں, بٹ اس ٹائم پہ وہ گیمنگ کچھ باکس ایسے ہوا بھی کرتے تھے جہاں پہ آپ نے صرف ایک کیسٹ کو آپ نے وہاں پہ بٹن کرنا ہے اور اس کے بعد کے کچھ گرافکس اور ڈسپلیز آپ سامنے شو ہو جائیں گے. مگر اب جس طریقے سے ہم دیکھتے ہیں کہ ترقی کس طریقے سے جدید ہوتی جا رہی ہے, کس طریقے سے ڈسپلے کے ٹائم میں اور کمپیوٹرز میں, سی پی یوز میں اور گیمنگ میں کس طریقے سے ڈیولپمنٹ ہوئی ہے, وہ گرافکس جو کہ اب کے شاید بچے کو ہم وہ پچھلے گرافکس کچھ دکھائیں تو ان کو ذرا سے بھی پسند نہیں آئیں گے, مگر آپ کے کچھ ایسے گرافکس آ چکے ہوئے ہیں جو کہ آپ بالکل ریئل لگتے ہیں. آپ نے وی آر کی بات کی تو دیکھا جا رہا ہے کہ آج کل کچھ ایک ایل سی ڈی اور کچھ ایل ای ڈی ٹائپ کی کچھ چیز آ رہی ہے, کیولٹ کی کچھ چیز آ رہی ہے جو کہ 8K کا ڈسپلے رکھتی ہے, جو کہ مجھے ایسا لگتا ہے کہ فیوچر سے بھی آگے کچھ فیوچر کی چیز دیکھنے کو مل رہی ہے ہمیں, جو کہ پہلے کے دور میں ہم بات کرتے ہیں کچھ جس طرح کی بھی ہم آپ ذکر کریں گے آگے اس کا جا کے, کہ کچھ ہرٹس ہوتے ہیں, ٹھیک ہے نا, 120 Hz ہوتے ہیں, 16 Hz ہوتے ہیں جو کہ ڈسپلے کو ریفریش ریٹ کہتے ہیں اور ان میں سے ڈسپلے کو اچھا بہترین دکھاتے ہیں ہمارے اسکرینس پہ. مگر جو آنے والی ٹیکنالوجی ہم دیکھ رہے ہیں اس میں 265 Hz دیکھ رہے ہیں ہم, اور 8 نہ کہ 2K نہ کہ 3K بلکہ 8K ہم دیکھ رہے ہیں. آپ کا اس بارے میں کیا کہنا ہے؟
4: جی اعظم, یہ بڑی ہی فیسینیٹنگ بات ہے, بڑی ایک انوویٹو بات ہے کہ 265 Hz کا جو ہے ہمیں ڈسپلے دیکھنے کو مل رہا ہے. حالانکہ اگر ہم موبائل فونس کی بات کریں, ابھی ریسنٹلی بات کریں, تو 120 Hz ڈسپلے جب انٹروڈیوس کرایا گیا تھا تو اس کا جتنا ایک اسموتھ افیکٹ تھا اور جتنی اسموتھ اسکرین ہوا کرتی تھی تو وہ بہت ہمیں فیسینیٹ کی تھی, اور ہم نے کہا تھا کہ یہ بہت زیادہ ایوالو ہو گئی ہے اور بہت اچھی ہو گئی ہے, اور اب کہاں 265. میں تھوڑا سا ریفریش ریٹ کو یہاں پہ بتاتا چلوں کہ ریفریش ریٹ ہوتا کیا ہے. ایک سیکنڈ کے اندر اسکرین پر جو امیج ہے وہ جب دوبارہ ڈرو کتنی دفعہ ڈرو ہوتی ہے اس کو ریفریش ریٹ کہا جاتا ہے. 265 Hz کا مطلب یہ ہے کہ 265 ٹائمس ایک سیکنڈ میں ہے جو وہ اسکرین ہے وہ دوبارہ اسکرین پر جو ہے وہ ڈرو ہوتی ہے یا آتی ہے, اور ہرٹز آبویسلی ایک یونٹ ہے جس میں اس کو میئر کیا جاتا ہے. اس کے علاوہ گرافکس کے حوالے سے آپ نے بات کی, تو ہم اس کو تھوڑا سا مزید بات کریں گے کہ ہارڈ ویئر میں اس کی کیا انوالومنٹ ہے اور یہ تمام چیزیں ایک بریک کے بعد. آپ تب تک کے لیے ایک میوزیکل بریک کو انجوائے کیجیے, ہم واپس آتے ہیں.

0: when you are off. Turn on the radio and tune in FM 92.6 UCP Ki Duniya.
1: जी वेलकम बैक टू द ब्रेक. मैं हूं नबील नासिर हुसैन और मेरे साथ मौजूद हैं आजम तारिक. ब्रेक से पहले हम बात कर रहे थे डिस्प्ले की, 8K डिस्प्ले, रिफ्रेश रेट और किस कदर डिस्प्ले जो हैं वो इवॉल्व हो गए हैं, चाहे वो मोबाइल फ़ोन की स्क्रीन हो, टीवी की हो या कोई भी. आजम, हम डिस्प्ले की बात कर रहे थे और स्पेसिफिकली हम कर रहे थे बात कि एक नई टेक्नोलॉजी आई है जिसमें 8K डिस्प्ले ऑफर हो रहा है, 265 हर्ट्ज की स्क्रीन जो है वो हमें रिफ्रेश रेट जो है वो ऑफर हो रहा है, तो इस पर आप क्या कहना चाहेंगे?
2: जी नबील भाई, बिल्कुल जिस तरह हम ब्रेक से पहले बात कर रहे थे कि किस तरीके से पहले टाइम पीरियड में हम गेम्स खेला करते थे, कुछ छोटी छोटी स्क्रीन हुआ करती थी, उस पर हम अपना डिस्प्ले देखा करते थे, फिर हम डिफरेंट उसमें गेम खेला करते होते थे. उसमें मगर ग्राफिक इतने खास इतने को मेरा नहीं ख्याल होता था कि अच्छे होते थे, मगर उस टाइम के लिहाज से तो वो हमारे लिए बहुत अच्छे होते थे. मगर अब अगर हम कंपेयर करें तो वो, क्योंकि टेक्नोलॉजी इस तरीके से आ चुकी हुई है, नई से नई टेक्नोलॉजी आ चुकी हुई है. एक वक्त था जो कि सिर्फ 4K तक, पिछले कुछ सालों की बात करें तो सिर्फ 4K तक डिस्प्ले आया हुआ था, LCDs में भी LEDs में भी. बट अब हम देखते हैं कि 8K डिस्प्ले आ गया हुआ है. 8K मेरा ख्याल है कि आप समझ लें कि आपको रियल में ही बंदा नजर आ जाएगा, क्योंकि इससे ज्यादा क्लियर चीजें तो मेरा नहीं ख्याल के मजीद आ सकती हैं. बहुत ज्यादा क्लियर डिस्प्ले है और ये एक LED है, इसको क्यूट LED कहते हैं. इसमें एक स्लिम सी एक LCD है जिसमें आप लास्ट पिछले देखा करते होते थे कि हम LCDs की शेप बहुत ज्यादा मोटी हुआ करती थी, अब इसको मजीद कुछ स्लिम कर दिया गया हुआ है. और मजीद कुछ स्लिम करने की वजह से ग्राफिक्स में 1% भी डिफरेंस नहीं आया, बल्कि मजीद उसको अच्छा कर दिया हुआ है. इस तरीके से आपने फ्रेश रेट की बात की और ये बात थी कि हम पहले देखा करते थे अपने फोन्स में, और जो लेटेस्ट कंप्यूटर था वो सिर्फ 120 हर्ट्ज तक सिर्फ था. आज का जो नई टेक्नोलॉजी आ चुकी हुई है उसमें 265 हर्ट्ज आ चुके हुए हैं, यानी कि आप ये समझ लें कि पलक झपकने से भी कुछ बहुत ज़्यादा सेकंड्स के अंदर, माइली सेकंड्स के अंदर अंदर आपको बहुत ऐसा डिस्प्ले मिल जाएगा जो कि आपकी सोच से भी बहुत अच्छा होगा. अच्छा निबिल भी, बात करते हैं, हमने बात की ग्राफिक्स की, अब बताइएगा हम देखते हैं गेमिंग की हम स्पेसिफिक बात कर रहे थे और डिस्प्लेस की बात कर रहे थे कि बहुत अच्छा डिस्प्ले आता है, किस तरीके से आता है. हम बात, मुझे मेरा सवाल भी यहाँ पे उठता है कि हम गेम्स की बात करते हैं तो गेम्स में किस तरीके से इतनी हैवी हैवी गेम्स और इस तरीके का डिस्प्ले लोड कर लेती हैं. जिस तरह आपने बात की कि कुछ ऐसी गेम्स भी आ चुकी हुई हैं जिसमें पूरी सिटी दिखाई जाती है, तो वो किस तरीके से उसका सारा प्रोसेस होता है और किस तरीके से इतने हैवी ग्राफिक्स जो होते हैं आपको दिखाता है और आपकी स्क्रीन तक इतने अच्छे और इतने फैसिनेटिंग ग्राफिक्स आते हैं?
1: ऐसे ही आजम, स्क्रीन में और डिस्प्ले में बहुत सारी चीज़ें आ जाती हैं, लेकिन आपने ग्राफिक की बात की और कि गेमिंग में ग्राफिक किस तरह यूज़ होते हैं, हमने देखा कि हमारे आसपास लोग जब गेमिंग PCs तैयार करवाते हैं और उसमें स्पेशली ग्राफिक कार्ड्स लगवाते हैं, तो वो बेसिकली ग्राफिक कार्ड्स जो हैं वो उसकी जो टेक्नोलॉजी को इन्हांस कर देते हैं और वो 4K डिस्प्ले और बहुत अच्छा एक डिस्प्ले हमें देखने को मिलता है, और गेम्स में भी और हर जगह. इसके अलावा सिनेमाज में भी यूज़ होता है, बहुत सी जगहों पर हम सॉफ्टवेयर में इसको यूज़ करते हैं. मैं थोड़ा सा आम जबान में कोशिश करता हूँ कि बताऊँ कि ग्राफिक कार्ड है क्या. एक्चुअली ग्राफिक कार्ड की मिसाल ऐसे ही है कि दो पाइप, एक पाइप में सिर्फ एट अ टाइम 2 लीटर पानी गुजर सकता हो और एक पाइप हो जिसमें से 10 लीटर पानी गुजर सकता हो. और हमारी जो एप्लीकेशन है या जो हमारी डिमांड है वो 10 लीटर की हो या 12 लीटर की हो, तो हमें ऑब्वियसली उसकी जो एक कैपेसिटी है उसको इंक्रीज़ करना पड़ेगा. इसीलिए फिर हम ग्राफिक कार्ड लगाते हैं जो कि उसकी कैपेसिटी को इंक्रीज़ करता है और वो बेहतर रेंडरिंग होती है और बेहतर हमें डिस्प्ले प्रोवाइड करता है. हम देखते हैं कि डिफरेंट सॉफ्टवेयर में यूज़ होता है, ना सिर्फ गेमिंग में, उसके अलावा हम जैसे कि हमने पिछले गुज़िश्ता तमाम शोज में जिक्र किया कि किस तरह नई अपॉर्चुनिटीज आई हैं और लोग फ्रीलांसिंग कर रहे हैं, एडिटिंग कर रहे हैं, वीडियो एडिटिंग कर रहे हैं, लोगोस बना रहे हैं, इन तमाम चीज़ों में ग्राफिक कार्ड्स और ग्राफिक्स से ही इन्वॉल्व हैं. तो इन तमाम चीज़ों में ग्राफिक कार्ड यूज़ होते हैं, और ग्राफिक कार्ड एक ऐसी चीज़ है जो एक हर ऐसे शख्स की ज़रूरत बन गई है जो कि कंप्यूटर को यूज़ कर रहा है और प्रोफेशनली यूज़ कर रहा है. जी आजम
2: जी, बिल्कुल नबील भाई, जिस तरीके से आपने बताया कि किस तरीके से जो ग्राफिक कार्ड्स हैं वो आपने लोड किए, जो एग्जांपल थी. अच्छा मुझे बताइएगा कि हम देखते हैं कि आज के दौर में ये अप्लाइंसेस जितनी भी हैं, इलेक्ट्रॉनिक जितनी भी डिवाइसेज हैं, ये हर आम इंसान की पहुँच से बाहर होती जा रही हैं. चाहे हम वो बात करें एक स्पेसिफिक किसी भी CPU या तो कंप्यूटर के किसी एक हिस्से की, एक पार्ट की, या तो हम ओवरऑल बात करें, इसमें जिस तरीके से हम देखते کرتے ہیں کہ نہ کہ صرف آپ کے کمپیوٹرز اور آپ کے اس طرح کے الیکٹرانک ڈیوائسز, ایون تو آپ کی گاڑیاں, ان کی بھی پرائزز میں بہت زیادہ اضافہ ہوتا ہے. مگر جب ہم بات کرتے ہیں, اور جہاں تک مجھے ایسا لگتا ہے کہ ہم تھوڑے سے بلیمنگ بھی ہوتے ہیں لوگ, کیونکہ جب ہم پرائزز کی بات کرتے ہیں تو ہم بلیم گیم اسٹارٹ کر دیتے ہیں. ہم کہتے ہیں کہ گورنمنٹس کی وجہ سے یا تو کسی ایک فیکٹر کی وجہ سے ہماری جو ہے ملک کی جو چیزوں کی پرائزز ہیں وہ انکریز ہو رہی ہیں. مگر ہم وہ سب چیزیں نہیں دیکھتے کہ اس کے پیچھے کا سارا جو پروسیس ہوتا ہے, کس طریقے سے پرائزز میں انکریز ہوتا ہے, کس طریقے سے ایک چیز کے پرائز انکریز ہونے کی وجہ سے اوور آل آپ کی پوری انڈسٹری کو کس طریقے سے امپیکٹ ہوتا ہے. اسی طریقے سے ایسے مجھے لگتا ہے کہ گرافک کارڈز, اور آج کے دور میں ہم دیکھتے ہیں کہ ان کی پرائزز ڈبل ہو چکی ہوئی ہیں. وہ گرافک کارڈ اور وہ امپلائنسز جو کہ 30,000 روپے کی ہوتی تھی, آج وہ اپنے ڈبل ریٹ پہ ہیں. اس کی وجہ کیا ہے, اس کی ریزنس کیا ہیں, ہم اس پہ کبھی نہ سوچتے ہیں نہ کبھی نظر گماتے ہیں, ایون دو کہ ہم اپنے اس پہ آگے گورنمنٹس کو بلیم کرنا اسٹارٹ کر دیتے ہیں. تو میں آج مجھے ایسا لگتا ہے کہ یہ ہماری ذمہ داری بھی ہے کہ ہم اس پہ بات کریں کہ اس کے پیچھے ریزنس کیا ہوتی ہیں. جس طریقے سے میرے سننے میں کچھ آتا ہے, کوئی ایسے منرلز ہوتے ہیں جو کہ ان سب چیزوں کو بنانے میں مدد کرتے ہیں, نہ کہ صرف اوور آل صرف وہ منرلز ہی استعمال ہوتے ہیں, بلکہ کچھ وہ جو منرلز ہوتے ہیں وہ اس کی پروسیس کرنے کے لیے اور اس کسی بھی چیز کو الیکٹرانک امپلائنسز کو استعمال کرنے کے لیے اور اس کو رن کرنے کے لیے ضروری ہوتے ہیں. وہ کون سے ایسے منرلز ہوتے ہیں نبیل بھائی؟
1: بالکل اعظم, آپ نے بہت اچھا اس کو کیا. جیسے کہ کرسی ہوتی ہے, ہمیں پتا ہے کہ وہ لکڑی سے بنتی ہے یا لوہے سے بنتی ہے یا پلاسٹک سے بنتی ہے. ہم کوئی بھی چیز دیکھتے ہیں تو ہمیں پتا ہوتا ہے کہ یہ چیز اس چیز سے بنی ہوئی ہے. تو ہمارے ذہن میں یہ کوسچن آتا ہے کہ جتنی بھی الیکٹریکل اپلائنسز ہیں, جتنی بھی ہمیں گرافک کارڈز اور اس کے علاوہ سی پی یو, ریم, جتنی بھی چیزیں دیکھنے کو ملتی ہیں, چپ سیٹس دیکھنے کو ملتے ہیں, یہ تمام چیزیں ظاہر ہے کسی نہ کسی ایلیمنٹ سے بنی ہوئی ہیں, اور وہ ایلیمنٹ ہمیں اور کہیں بالخصوص استعمال ہوتے نظر نہیں آتا. تو میں آپ کو بتاتا چلوں کہ یہ ریئر ارتھ منرلز ہیں یا ریئر ارتھ ایلیمنٹس ہیں جن کی مدد سے اور جن جو اس را مٹیریل سے یہ چیزیں تیار کی جاتی ہیں. اور اگر ہم دیکھیں تو میں آپ کو اس میں سے تھوڑا سا پرسپیکٹیو بنانا چاہوں گا, تھوڑا سا ایک بیک گراؤنڈ کلیئر کرنا چاہوں گا کہ جس طرح پہلے دنیا میں آئل پر اور پانی کے مسئلے پر بات ہوتی تھی, آئل کے کچھ جائنٹس ہوتے تھے جیسے کہ امریکہ یا سعودی عربیہ جو کہ پوری دنیا کو آئل پرووائڈ کر رہا ہوتا تھا, اور ان کی مرضی کے پرائز پر وہ ڈیمانڈ اور سپلائی کو کنٹرول کر کے اور تمام چیزیں. تو ریئر ارتھ منرلس بھی ایسے ہی کچھ رول ادا کر رہے ہیں اور کچھ اسی طرح کی چیزوں پر بات کر رہے ہیں. ریئر ارتھ ایلیمنٹ کی دستیابی کی وجہ سے پرائز میں بہت زیادہ جو ہے وہ کمی اور اضافہ دیکھا جا رہا ہے, اور ہم نے گزشتہ جتنی بھی مشکلات دیکھی چپ سیٹس کے حوالے سے اور الیکٹریکل اپلائنسز کی پروڈکشن کے حوالے سے وہ یہی چیزیں ہیں. جی اعظم
2: جی, بالکل نبیل بھائی, آپ نے جس طرح بات کی ریئر ارتھ منرلس کی, مگر مجھے ایسا لگتا ہے کہ ہم اس پہ اگر مزید کچھ ڈیٹیل میں اور کچھ ان ڈیپتھ بات کریں گے کہ اس کی پروڈکشن کہاں پہ ہوتی ہے, اس کی مائننگ, ہم نے سننے میں آیا کہ مائننگ ہوتی ہے اس کی, مگر وہ کس طریقے سے ہوتی ہے, اس کے کیا ایلیمنٹس ہوتے ہیں اور کیا کیا فیکٹرز ہیں جو کہ اس کو انوالو کرتے ہیں, اور سب چیزیں ملا کے ایک پرائز کو اور سب چیزوں کو کیا کہتے ہیں پرائزز میں اضافہ کرتے ہیں, اور بہت ساری چیزیں ہوتی ہیں. مگر ہم بات کریں گے اس پہ ایک چھوٹی سی بریک کے بعد. تب تک آپ ایک تھوڑی سی میوزیکل بریک سے سنیے, کچھ مزیدار سے گانے سنیے, اور انشاءاللہ آپ کو ملتے ہیں ایک بریک کے بعد.

0: एक नया अंदाज,
1: एक नई सोच,
0: एक नई पहचान,
1: एक नई लगन।
0: यूसीबी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
1: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिबे इल्म के किरदार से।
0: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस व तकरार हो आने वाले वक्त की,
1: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP No. 1।
0: जब मिलती है लगन,
1: मेहनत,
0: कामयाबी और खुलूस,
1: तो बनती है
0: UCP की दुनिया।
1: आप सुन रहे हैं FM 92.6।
0: सुनते रहिए।
2: अस्सलाम वालेकुम, मैं हूं आपका होस्ट डॉक्टर मोहम्मद शफीक रहमान और आप सुन रहे हैं FM 92.6 UCP की दुनिया। आज हमारे साथ जो शख्सियत बहसियत गेस्ट यहाँ पर मौजूद हैं, उनका नाम है एसोसिएट प्रोफेसर डॉक्टर मोहम्मद जुमान, जो किसी तारुफ के मोहताज नहीं है। आइए हम उनसे बात करते हैं कि फार्मेसी का स्कोप पाकिस्तान में क्या है और फार्मेसी प्रोफेशन को पाकिस्तान में कितनी पज़ीराई अभी तक मिल चुकी है। अस्सलाम वालेकुम डॉक्टर साहब।
3: वालेकुम सलाम डॉक्टर साहब।
2: सबसे पहले तो मैं आपसे गुजारिश करूंगा कि हमारे सामेईन के लिए आप अपना एक ब्रीफ सा इंट्रोडक्शन दे दें कि आपका प्रोफेशनल एक्सपीरियंस क्या है और आपने कौन से शोबे में महारत रखते हैं फार्मेसी के, ताकि हम उसके हिसाब से आपके साथ आगे चल सकें।
3: सर, फर्स्ट ऑफ ऑल थैंक यू वेरी मच। इट्स रियली प्लेजर टू बी हियर एंड टू टॉक अबाउट अ प्रोफेशन दैट इज रैपिडली इवॉल्विंग एंड कंट्रीब्यूटिंग सिग्निफिकेंटली टू हेल्थ केयर सिस्टम इन पाकिस्तान। अगर मैं अपने बारे में कुछ बताना चाहूँ तो सर, मैंने स्टार्ट जो किया अपने एजुकेशनल सिस्टम का, जो मैंने ग्रेजुएशन की वो यूनिवर्सिटी ऑफ सरगोधा से की, और सेशन था 2004-09 का। देन आफ्टर दैट मैंने एमफिल किया, एमफिल इन फार्मास्यूटिक्स फ्रॉम GC यूनिवर्सिटी फैसलाबाद, एंड देन आई मूव टू बहाउद्दीन जकरी यूनिवर्सिटी मुल्तान फॉर PhD, एंड आई कम्प्लीटेड PhD देयर इन 2018। अगर मैं अपने प्रोफेशनल कैरियर की बात करूं तो मैंने अपना प्रोफेशनल कैरियर एज ए टीचर स्टार्ट किया यूनिवर्सिटी ऑफ लाहौर से जुलाई 2011 में, और मैंने वहां पे तकरीबन 8 साल सर्व किया टिल 2019। और उसके बाद जो है मैंने UCP को ज्वाइन किया और सिंस 2019 मैं यहां पे सर्व कर रहा हूं इन द फैकल्टी फार्मास्यूटिकल साइंसेज एज एसोसिएट प्रोफेसर।
2: डॉक्टर साहब, आपका तो बड़ा वसी एक्सपीरियंस है, और मैंने एक चीज़ और भी मार्केट से सुनी है, क्योंकि मेरा भी ताल्लुक इसी प्रोफेशन से ही है, तो आपकी रिसर्च पब्लिकेशंस और रिसर्च प्रोफाइल आपकी बहुत स्ट्रांग है, तो फार्मेसी प्रोफेशन में ख़ास तौर पे उसके बारे में आप क्या कहेंगे?
3: जी सर, थैंक यू। अल्हम्दुलिल्लाह सर, रिसर्च का थोड़ा सा शौक है, तो इसी शौक को मद्देनज़र रखते हुए मैंने को तकरीबन 13-14 ईयर्स हो गए हैं जो मैं लैब में रिसर्च का काम कर रहा हूँ, और अब तक मेरी ऑलमोस्ट 130 पब्लिकेशंस हैं, और इम्पैक्ट फैक्टर जो है वो 300 प्लस है। लास्ट ईयर लकीली जो है अल्लाह की ब्लेसिंग से मैं बेस्ट रिसर्चर और इनोवेटर था ऑफ UCP, और 2019 में, अगर मैं थोड़ा सा पीछे जाके बात करूँ तो 2019 में मुझे एमिनेंट रिसर्चर अवार्ड मिला यूनिवर्सिटी ऑफ लाहौर से, और इन्हीं चीज़ों को देखते हुए UCP ने मुझे एक अपॉर्चुनिटी दी, और मैं 2022 में एज अ विजिटिंग साइंटिस्ट USA का भी मैंने विजिट किया, शॉर्ट विजिट था एज अ विजिटिंग साइंटिस्ट। मैंने चैपन यूनिवर्सिटी की रिसर्च लैब में भी एक प्रोजेक्ट पे काम किया जिसमें कैंसर की जो ड्रग्स थी उनकी डिलीवरी और पेप्टाइड सिंथेसिस पे काम था, तो वहाँ का भी मुझे अल्हम्दुलिल्लाह एक्सपोजर मिला।
2: वेरी गुड डॉक्टर साहब, आपको तो से सवाल करना तो सूरज को चिराग दिखाने के मुतरादिफ होगा। तो बहरहाल हम अपने प्रोग्राम का स्टार्ट करते हैं। सबसे पहले तो डॉक्टर साहब मुझे ये बताएं कि हमारे आम सुनने वालों के लिए और हमारे UCP के सामेईन के लिए कि फार्मेसी है क्या और ये हमारे हेल्थ केयर सिस्टम में किस तरह से कंट्रीब्यूट कर रही है, और ख़ास तौर पे फार्मासिस्ट जो सा है हमारे हेल्थ केयर सिस्टम में किस तरह से कंट्रीब्यूट कर रहा है।
3: सर, अगर हम फार्मेसी की बेसिक्स की बात करें तो इंसान की इब्तदा से ही फार्मेसी का आगाज हो गया था, क्योंकि जब इंसान को अल्लाह ताला ने ज़मीन पे भेजा तो ज़ाहिर उसके साथ कुछ ना कुछ ये बीमारियाँ اور ان کا تدارک بھی اللہ تعالیٰ نے ساتھ میں ہی بھیج دیا. لیکن اس وقت کے لوگوں کو یہ شاید نہیں پتا تھا کہ یہ جو ادویات یہ یوز کر رہے ہیں یا جس پروسیس سے یہ یوز کی جا رہی ہیں یا بنائی جا رہی ہیں یہ فارمیسی کا پروفیشن کہلائے گا. گریجولی جو ہے اس کے اندر چینجز آتے گئے اور اب جو ہے یہ جو میڈیسن کی پریپریشن کا میڈیسن کی یوٹیلائزیشن کا جو طریقہ کار ہے جو پروٹوکول یا جو پروسیجر ہے اس کو ہم نے ایک پرٹیکولر نام دے دیا ہے دیٹ از فارمیسی. تو اب فارمیسی بیسیکلی ہے کیا کہ اس میں ہم ڈرگ کو پریپیئر کرتے ہیں ان کو ڈسپینس کرتے ہیں ڈرگ کو ریویو کرتے ہیں اور ان کو سیف اور افیکٹو وے میں پیشنٹ کو ایڈمنسٹر کرنے کی کوشش کرتے ہیں. ایون بہت ساری ڈرگس جب مارکیٹ میں آ جاتی ہیں تو اس کے بعد بھی اس کا فالو اپ لیا جاتا ہے جسے پوسٹ مارکیٹنگ سرویلنس کہتے ہیں تاکہ پیشنٹ کو اس طرح سے کمپلائنس دی جائے کہ میڈیسن مارکیٹ میں آ جانے کے بعد بھی اگر اسے کوئی پرابلم ہمیں آ رہا ہے یا اسے کوئی پرابلم فیس ہو رہی ہے تو اس کا بھی تدارک کیا جائے.
2: اچھا یہ سارے کام فارماسسٹ خود کر رہا ہوتا ہے؟ فارماسسٹ ہی کر رہے ہوتے ہیں
3: سر. مین ریسپانسبلٹی یہ فارماسسٹ کی ہی ہے کہ جتنی بھی ڈرگز ہیں آپ ان کو سیف اور افیکٹو بنائیں فار پیشنٹ یوز.
2: اوکے اچھا فارماسسٹ کا, اچھا مجھے یہ بتائیں کہ فارماسسٹ کا یہ جو رول کیا انڈسٹری کے اندر پریپیئرنگ آف دی میڈیکیشن کے اندر کتنا مطلب اس کا رول ہے؟ مطلب وہاں پہ کون کون سے ایسے شعبے ہیں جہاں پہ فارماسسٹ جو ہے نا اپنی خدمات سر انجام دے سکتا ہے؟
3: سر اگر ہم فارمیسی پروفیشن کی بات کریں تو یہ ایک بہت واسٹ فیلڈ ہے. اس کے اندر بہت سارے جو ہے وہ سب ڈسپلن سب ڈپارٹمنٹ آ جاتے ہیں. ابھی آپ نے ایک ڈپارٹمنٹ کا نام لیا جو کہ انڈسٹریل فارمیسی ہے. انڈسٹریل فارمیسی میں را مٹیریل مین جو ہمارے پاس کروڈ فارم میں ڈرگ آتی ہے, را مٹیریلس لے کر فنشڈ فارم آف دا ڈرگ تک جتنے بھی پروسیسنگ ہیں وہ فارماسسٹ کی انڈر سپرویژن ہوتے ہیں اور اس میں چھوٹے چھوٹے ڈپارٹمنٹ مل کے ایک میگا اسٹرکچر جسے ہم انڈسٹری کہتے ہیں وہ بناتے ہیں. اس میں ہمارا کوالٹی کنٹرول ڈپارٹمنٹ آ جاتا ہے, کوالٹی ایشورنس ڈپارٹمنٹ آ جاتا ہے, ہمارا ریگولیٹری افیئر کا ڈپارٹمنٹ آ جاتا ہے, ہمارا پروڈکشن کے ڈپارٹمنٹ آ جاتا ہے جس میں میجرلی ہم اپنی جو ڈرگز ہیں جو میڈیسن ہیں ان کو کسی بھی سوٹیبل ڈوزیج فارم میں سنتھسائز کرتے ہیں پریپیئر کرتے ہیں. ڈوزیج فارم جیسے ٹیبلٹ وغیرہ سے آپ لوگ سب فیملیئر ہوں گے, ٹیبلٹس ہیں کیپسولز ہیں سیرپ یہ سب ڈوزیج فارم ہے اور یہ سب انڈسٹری کے اندر ہی پریپیئر کی جاتی ہیں اور ان کی کوالٹی پروڈکشن کی جو رسپانسبلٹی ہے وہ فارماسسٹ کی ہے. تو فارماسسٹ اپنے انڈر سپرویژن ایک را فارم سے لے کر ڈرگ کو فنش فارم تک لے کے آتا ہے اور اس کو کوالٹی پروڈکٹ بنانے میں اپنا کلیدی رول ادا کرتا ہے تاکہ یہ میڈیسن جب کسی پیشنٹ تک پہنچیں تو اس کے لیے افیکٹو ہوں اور جس مقصد کے لیے وہ میڈیسن یوز کرے اس کو وہ مقصد اچیو حاصل ہو.
2: اچھا میرے ذہن میں ایک بات آ رہی تھی, جب میرا ایڈمیشن فارمیسی میں فرسٹ ٹائم ہوا تھا تو مجھے نہیں لینے دیا تھا میرے بڑوں نے ایڈمیشن, تو مجھے یہ کہا گیا تھا کہ یہ صرف ڈسپینسر ہوتے ہیں. تو کیا اس کا پریویسلی کیا اس کا رول ایسا بھی رہا ہے کہ یا ابھی بھی اس کا ڈسپنسنگ کا رول ہے فارماسسٹ کا؟
3: سر پاکستان میں جو ہے نا آہستہ آہستہ لوگ اس پروفیشن سے اویئر ہو رہے ہیں, ان کو آئیڈیا ہو رہا ہے کہ یہ کتنا نوبل پروفیشن ہے. آپ تو صرف ایک ڈسپنسر کی بات کر رہے ہیں کہ لوگ یہ سمجھتے تھے کہ جو فارماسسٹ ہوتے ہیں وہ ڈسپنسر ہوتے ہیں, بلکہ آج سے تھوڑا سا پہلے کی اگر ہم بات کریں تو لوگوں کو یہ لگتا تھا کہ یہ صرف میڈیکل ریپ ہیں جو میڈیسن جو ہے وہ ڈاکٹر کو جا کے بیچتے ہیں, جو کہ ایک غلط کانسیپٹ ہے. سیلز اور مارکیٹنگ بھی ایک کہہ لے کہ ایریا ہے, ایک فیلڈ ہے جس میں ہمارے فارماسسٹ بڑے افیکٹولی اپنا رول پلے کر رہے ہیں. ڈسپینسنگ بھی جو ہے یہ ایک امپورٹنٹ پارٹ ہے ہمارے ہیلتھ کیئر سسٹم کا, جس میں پراپرلی میڈیسن کو ڈسپینس کرتے ہیں اور یہ کوئی لے مین جو ہے ڈسپینس نہیں کر سکتا. ایک فارماسسٹ جو کوالیفائڈ پرسن ہوگا وہی افیکٹو وے میں ان میڈیسن کو پیشنٹ تک ڈسپینس کر سکتا ہے. کہ ڈسپینسنگ میں صرف یہ نہیں آتا کہ آپ نے کوئی پیکٹ جب ڈبی یا کوئی ٹیبلٹ اٹھا کے پیشنٹ کو دے دی, بلکہ آپ نے اس کو پراپر سمجھانا بھی ہے ساتھ میں کہ جو آپ میڈیکیشن ڈسپینس کر رہے ہیں اس کو آپ نے یوز کیسے کرنا ہے,
2: ایڈوائزری بھی کرنی ہے.
3: ایڈوائزری رول بھی ہے فارماسسٹ کا.
2: اچھا یہ فاب یہ جو آپ بتا رہے ہیں یہاں سے میرے ذہن میں ایک بات آ رہی ہے کہ کو پیکنگ کو کر کے ڈاکٹر صاحب اس کو دینا ہے پیشنٹ کو, تو کیا میڈیکل سٹور اور فارمیسی میں کیا ڈفرینس ہم اپنے سامعین کے لیے کیا بات کر سکتے ہیں کہ ان دونوں میں کیا ڈفرینس ہے میڈیکل سٹور اور فارمیسی میں؟
3: دیکھیں سر میڈیکل سٹور اور فارمیسی اگر ہم ان ٹرمز آف میڈیسن دیکھیں تو لوگوں کے ذہن میں جو کنسیپٹ ہے وہ یہی ہے کہ جو چھوٹی شاپ ہوگی وہ میڈیکل سٹور ہے اور جو ذرا بڑی شاپ ہوگی وہ ایک فارمیسی کہلاتی ہے. ایسا نہیں ہے. سٹور کے اندر جو میڈیکل سٹور ہے اس کے اندر جو آپ میڈیسن سٹور کرتے ہیں उनमें और जो एक फार्मेसी के ऊपर मेडिसिन स्टोर की जाती है उनमें डिफरेंस है। एक स्केड्यूल या शेड्यूल जी की कुछ ड्रग्स के बारे में हम सुनते हैं, नारकोटिक्स के या कंट्रोल ड्रग के बारे में हम सुनते हैं, ये वो ड्रग्स हैं जो फार्मेसी के ऊपर ही प्रिस्क्रिप्शन के अगेंस्ट डिस्पेंस की जाती है। एक आम मेडिकल स्टोर के ऊपर ये ड्रग्स अवेलेबल नहीं होती।
2: अच्छा, इसका मतलब ये हुआ कि फार्मेसी पे फार्मासिस्ट का होना भी जरूरी होगा और मेडिकल स्टोर के ऊपर कोई खास जरूरी नहीं है, क्या मैं इससे ये मतलब ले सकता हूँ?
3: नहीं सर, अब जो रीसेंट डेवलपमेंट्स हो रही हैं, बल्कि ये तो बड़ी पहले से इस चीज को कोशिश की जा रही कि इम्प्लीमेंट किया जाए कि अगर मेडिकल स्टोर है तो जो क्वालिफाइड पर्सन है, अब मेडिकल स्टोर का लाइसेंस फार्मेसी टेक्नीशियन या असिस्टेंट जो फार्मासिस्ट होता है उसको भी दिया जाता है, तो वहां पे क्वालिफाइड पर्सन होना जरूरी है। जबकि जो फार्मेसी है उसका लाइसेंस सिर्फ कैटेगरी ए हासिल करने वाला जो पर्सनल होगा, क्वालिफाइड पर्सन होगा, उसको दिया जाता है। तो रेलेवेंट क्वालिफाइड पर्सन का रेलेवेंट प्रीमिसेस पे होना जरूरी है। तो मेडिकल स्टोर जो है उस पे उसके अकॉर्डिंगली लाइसेंस होल्डर पर्सन होगा, और फार्मेसी के ऊपर जो कैटेगरी ए हासिल करने वाला क्वालिफाइड पर्सन है जिसे हम फार्मासिस्ट कहते हैं, उसका होना जरूरी है।
2: सामीन, हमारे साथ हैं डॉक्टर मोहम्मद जमान, और अब हम चलते हैं एक छोटे से म्यूजिकल ब्रेक की तरफ। आप सुन रहे हैं FM 92.6 UCP की दुनिया। डॉक्टर साहब के साथ वापसी पर हम सवाल करेंगे कि कौन कौन से चैलेंजेस हैं जो फार्मेसी प्रोफेशन या फार्मासिस्ट इस वक्त फेस कर रहा है। डॉक्टर साहब, छोटे से ब्रेक के बाद आपसे चैलेंजेस के बारे में बात करेंगे।